तपाईँ सुन्दै हुनुहुन्छ नेप्लिज भोइस अफ क्यानबेरा. क्यानबेराबाट नेपाली समुदायको लागि मात्र 2XXFM 98.3 मा प्रतिष्ठा. हामीले भर्खर सुन्यौं तिम्रो त्यो बोली. अब कपालो रहेको छ वाच अन क्यानबेरा सेगमेन्टको. अब क्यानबेरामा के हुँदैछ त 31 जुलाईदेखि 6 अगस्तसम्म सुनौ तपाईँको सप्ताह अझै रमाइलो बनाउने केही छानिएका कार्यक्रमहरू. 31 जुलाई शुक्रबारको दिन साँझ सहर निकै चहल पहल हुने देखिन्छ. क्यानबेरा थिएटरमा सुपर वकको धमाकेदार कमेडी हाँसेर पेटै दुख्ने खालको होइन. त्यसै बेला वेस्ली म्युजिक सेन्टरमा शान्त सुन्दर बेन शिनको संगीत मन पराउनेहरूलाई एकदमै मिठो सुमधुर संगीतको यात्रा रहेको छ भने ब्ल्याङ्क कल्चरल पर्फर्ममा कला र प्रदर्शन मिसिएको सिनरी 5 अनि मेल थिएटरमा परिवारले लिएर जान मिल्ने विन्ड इन द विलो रेडियो नाटक रहेको छ. अब त्यसै गरी अगस्तको कुरा गर्ने हो भने लाइट अप लाइने लालटिन स्टल स्ट्रिट फुड संगीत साँझ झन झिलिमिली. त्यसपछि बेलकोनेनको फोर स्टोरमा द फरेज फुड ट्रक स्वाद परिवार सहित घुम्नै पर्ने कार्यक्रम रहेको छ. त्यसै गरी आयन्सली क्लबमा आध्यात्मिक मिडियमसिप इभिनिङ छ भने बेलकोनेनमा द बासो द मेटल फिएस्टा मेटल संगीत मन पराउनेलाई एकदमै हिट कार्यक्रम हुन गइरहेको छ. त्यसै गरी नेसनल फिल्म एन्ड साउन्ड आर्काइभमा विन्टर फिल्म सिरिज चलिरहने छ भने स्मिथ्स अल्टरनेटिभमा खुला ज्याज सेसन पुरानो शैलीको संगीत अनि सहरका विभिन्न बारहरूमा ट्रिभिया नाइट साथीहरूसँग रमाइलो प्रतिस्पर्धा गर्नै पर्ने देखिन्छ. क्यानबेरामा सांस्कृतिक र सामुदायिक जीवन यति रङ्गीन छ साथी कि हरेक दिन केही नयाँ भेटिन्छ. तपाईँ जहाँ भए पनि मनले चाहेको कार्यक्रम छानेर सहभागी हुनुहोस्, सप्ताह रमाइलो बनाउनुहोस्. नेप्लिज भोइस अफ क्यानबेरा 2XXFM 98.3 अबको पालो रहेको छ अर्को गीतको. अबको पालो रहेको छ सुशान्त केसीको बार्दली.

0: तपाईँ सुन्दै हुनुहुन्छ नेप्लिज भोइस अफ क्यानबेरा, क्यानबेराबाट नेपाली समुदायको लागि 2XXFM 98.3 मा म प्रतिष्ठा। हामीले भर्खर सुन्यौं सुशान्त केसीको बारदली। आई होप यु इन्जोयड द सङ। अबको पालो रहेको छ इन स्टुडियो इन्टरभ्यू सेगमेन्टको। हाम्रो कार्यक्रमको मुख्य उद्देश्य क्यानबेरामा विभिन्न क्षेत्रमा उत्कृष्ट काम गरिरहनु भएका नेपालीहरूको कथा, अनुभव र प्रेरणालाई उजागर गर्नु हो। क्यानबेरामा नेपाली भाषीहरूको संख्या दिन प्रतिदिन बढ्दै गएको छ र नेपाली भाषा हाम्रो समुदायको पहिचान, सम्बन्ध र आत्मीयताको आधार बनेको छ। त्यसैले भोइस अफ क्यानबेराले नेपाली भाषालाई जोगाउने, बोल्ने र गर्वको साथ प्रस्तुत गर्ने प्रयासलाई निरन्तर अगाडि बढाइरहेको छ। आजको अन्तर्वार्तामा हामी मेन्टल हेल्थ अर्थात् मानसिक स्वास्थ्यको संसारमा प्रवेश गर्दैछौ। आजको नेप्लिज भोइस अफ क्यानबेरामा हामीसँग एक विशेष अतिथि हुनुहुन्छ। क्यानबेरामा मानसिक स्वास्थ्य क्षेत्रमा सक्रिय, समर्पित र अनुभवी सफर विक्रम अधिकारी। हामी उहाँसँग मानसिक स्वास्थ्य, समुदायका चुनौती र उहाँको प्रेरणादायी यात्राबारे खुला संवाद गर्नेछौँ। यहाँलाई स्वागत छ कार्यक्रममा।
1: हस् धन्यवाद प्रतिष्ठाजी कार्यक्रममा निमन्त्रणा दिनुभएकोमा।
0: कस्तो हुनुहुन्छ?
1: ठिकै छ, सन्चै छ, जाडो महिना छ,
0: चिसो छ है बाहिर,
1: जाडोबाट जोगिँदै जोगिँदै अहिलेसम्म जोगिरहेको छ, ठिकै छ।
0: तपाईँले आफ्नो समय दिनुभएकोमा धेरै धेरै धन्यवाद होइन। अब आज हामी सबैभन्दा पहिला चाहिँ व्यक्तिगत यात्राबाट सुरु गरौँ जस्तो लाग्यो होइन। अब मानसिक स्वास्थ्य नर्सिङ होइन रोज्ने चाहिँ तपाईँलाई केले चाहिँ प्रेरणा गर्यो, अथवा कुनै यस्तो विशेष अनुभव छ जुनले यहाँलाई त्यो प्रेरणा दियो?
1: मैले मानसिक स्वास्थ्य अथवा मनोविज्ञान भनौँ, यो चाहिँ मैले नेपालमा पनि पहिल्यै इन्टरमिडिएट लेभल अनि त्यसपछि ब्याचलरमा साइकोलोजी अनि मास्टर्स पनि नेपालमै गरेको थिएँ अनि त्यही सेक्टरमा चाहिँ मैले नेपालमा पनि काम गर्दै गरेको थिएँ। अनि यहाँ आइसकेँ, अस्ट्रेलियामा आइसकेपछि पनि मलाई त्यहीसँग सम्बन्धित पढाइ नै गरौँ भनेर मैले यहाँ चाहिँ वेस्टर्न सिडनी युनिभर्सिटीबाट साइकोथेरापी अध्ययन गरेँ। त्यसपछि फेरि नर्सिङ सेक्टरमा गएपछि नि मैले यतापट्टि मेन्टल हेल्थ अथवा साइकियाट्रिक नर्सिङ नै रोजेँ, किनभने त्यही सेक्टरमा चाहिँ काम गर्न थालेको लगभग 15 वर्षको चाहिँ अनुभव भइसकेको हिसाबले यही सेक्टर नै मलाई चाहिँ गर्दाखेरि अझै बढी चाहिँ मैले चाहिँ केही गर्न सक्छु कि भन्ने जस्तो हिसाबले नै मैले चाहिँ यो क्षेत्र रोजेको हुँ।
0: भनेपछि प्यासन गाइडेड प्रोफेसन नै भयो होइन त?
1: हजुर।
0: अब क्यानबेरामा अलिकति भनौँ न हजुर एज मेन्टल हेल्थ नर्स होइन मेन्टल हेल्थ प्रोफेसनलको हिसाबले चाहिँ हजुरको दिन कस्तो हुन्छ?
1: मेरो काम चाहिँ मन्डे टु फ्राइडे नै हुन्छ अनि त्यसपछि यो अफिस टाइममा नै हुन्छ, 8:30 बजेदेखि 5 बजेसम्म हुन्छ मेरो सिफ्ट। म पहिला बिहान जान्छु। म चाहिँ अहिले अझ काम गर्ने सेक्टर चाहिँ अझ विशिष्टीकृत, अझ भनौँ न स्पेसिफिक चाइल्ड एन्ड एडोलेसेन्ट मेन्टल हेल्थमा हो। बिहान सुरु गर्दाखेरि अब नयाँ रेफरलहरू के आएको छ त, अघिल्लो दिन साँझदेखि रातिसम्ममा चाहिँ हस्पिटलमा इमर्जेन्सीमा बाट रेफरलहरू कुन कुन आएको छ त्यो सबै रेफरलहरू हेर्ने, केलाउने अनि त्यसपछि के छ त समस्याहरू त्यो हेर्ने अनि हामी हाम्रो चाहिँ टोलीमा चाहिँ विभिन्न मल्टिडिसिप्लिनरी टिमहरू हुनुहुन्छ, त्यो नयाँ आएको चाहिँ जुन रेफरलहरू आएको छ अब त्यसलाई चाहिँ कसरी अगाडि बढ्ने, उहाँहरूलाई चाहिँ पहिला फोन गरेर चाहिँ हाम्रो सर्भिसको बारेमा चाहिँ बताउनु पऱ्यो अनि हामीले के सेवाहरू प्रदान गर्छौँ त्यो बताउनु पऱ्यो अनि उहाँहरूलाई चाहिँ अब इमर्जेन्सी डिपार्टमेन्टबाट डिस्चार्ज भइसकेपछि कस्तो छ त मानसिक अवस्था त्यो सबै कुरा हेरेर त्यो गरेर अनि त्यसपछि हामीले उहाँहरूसँग कहिले भेट्ने अथवा होम भिजिट गरेर चाहिँ कहिले एसेसमेन्ट गर्ने भनेर चाहिँ त्यो कुराहरूको निर्धारण गर्छौँ अनि त्यसपछि त्यो गरिसकेपछि हाम्रो अब पुराना केसहरू पनि हुन्छ छलफल गर्ने, त्यो कुराहरू उहाँहरूसँग फेरि भेटघाट गर्ने हो कि अनि त्यसपछि अब फेरि केही मेडिकेसन्सहरू रिभ्यू गर्नुपर्छ कि त्यो सबै कुराहरू चाहिँ हामी गर्दै जान्छौँ। त्यसै गरी नै त्यही अब मानसिक स्वास्थ्य रिलेटेड कुराहरूमा नै दिन नै त्यसैमा नै हुन्छ।
0: आफूलाई पनि एकदम त्यो हुन्छ नि अब दिनभरि त्यस्तै केसेसहरू डिल गर्दाखेरि आफूलाई कस्तो, आफ्नो मानसिक स्वास्थ्य चाहिँ कस्तो हुन्छ?
1: पक्कै पनि है, त्यो चाहिँ दिनभरि अब त्यही अब मानसिक स्वास्थ्यसँग सम्बन्धित कुराहरू डिल गर्दाखेरि सहयोग त मैले गरिरहेको छु होइन, हामीहरूले अब सहयोग पुर्याइरहेका छौँ धेरै व्यक्तिहरूलाई, तर हामीलाई आफैलाई पनि त्यो एकदम कुनै कुनै केसहरू एकदमै एकदमै अप्ठ्यारो हुन्छ डिल गर्नको लागि होइन। अब पारिवारिक समस्याहरू हुन्छ, मानसिक स्वास्थ्यसँग सम्बन्धित निकै जटिल समस्याहरू हुन्छ, अब नयाँ नयाँ इमर्जिङ अब कन्डिसन्सहरू भइरहन्छ, जस्तै अब बच्चाहरूलाई अब अहिले एडिएसडीहरू भयो अनि त्यसपछि एएसटीको केसेसहरू हुन्छ, अब उहाँहरूलाई बुझाउनु पऱ्यो यो कुरा गर्नु पऱ्यो, त्यो गर्दाखेरि अब आफूलाई पनि कहिलेकाहीँ चाहिँ होइन ओहो होइन अब यस्तो रहेछ उहाँहरूको पारिवारिक समस्या यस्तो अप्ठ्यारो रहेछ भनेर एकदम मन अलिकति चाहिँ गरौँ हुन्छ केही पनि गर्न सकेन त्यसमा अझ भने के गरौँ जस्तो हुन्छ एउटा एउटा टर्म नै छ क्या कम्प्यासन फेटिग भन्छ है केही गर्न सकेन भने आफैलाई नै एकदम चाहिँ दिगदार लागेर आउने त्यस्तो हुन्छ तर त्यस भएर हामीलाई चाहिँ अब त्योसँग हामीलाई ट्रेन पनि गराए हुन्छ सेल्फ केयरको कसरी गर्ने होइन अब त्यो चाहिँ मुख्य अहिले एकदम इमर्जिङ टपिक हो क्या सेल्फ केयर कसरी गर्ने मेन्टल हेल्थमा काम गर्ने मान्छेलाई ताकि यो चाहिँ यो पेसामा अब त लामो समस्या रहिरहन सकियोस् चाँडै नै चाहिँ होइन थकाइ लागेर एकदम फेटिक भएर चाँडै छोड्ने अवस्था नआओस् भन्न त्यो कुरा चाहिँ एकदमै महत्त्वपूर्ण छ
0: त्यही त अब अरूलाई रिचार्ज गर्दा गर्दा आफ्नै ब्याट्री डाउन होला भन्ने हुन्छ नि होइन अब अलिकति नेपाली कम्युनिटीको कुरा गरौँ होइन जस्तै अब हाम्रो नेपाली कम्युनिटी पनि एकदमै हिचकिचाहट छ नि त हाम्रोमा मानसिक स्वास्थ्य भनिसकेपछि अनि तपाईँको अनुभवमा चाहिँ अब कस्तो खालको च्यालेन्जेसहरू छ होइन हाम्रो कम्युनिटीमा
1: एउटा स्टडीकै कुरा गरौँ है 2025 चाहिँ एउटा स्टडी गर्नुभएको रहेछ अस्ट्रेलियामै त्यो स्टडीले चाहिँ एकदमै धेरै डिप्रेसन एङ्जाइटी अनि स्ट्रेस यो तिनटै लेभल चाहिँ एकदमै हाई कट अफ स्केल भन्दा पनि अलिकति हाई नै देखेको छ नेपाली कम्युनिटीमा है समस्या छ तर मलाई पनि लाग्छ मैले रेफरलहरू सधैँ हेरिरहँदाखेरि मैले यो सेक्टरमा यहीँ नै काम गर्न थालेको लगभग अब यो 6 वर्ष भयो है रेफरलहरू धेरै नै कमाउँछ हाम्रो नेपाली कम्युनिटी हो पहिला सुरु इमर्जेन्सी डिपार्टमेन्टमा प्रेजेन्टेसन नै एकदमै कम छ हाम्रो मेन्टल हेल्थ रिलेटेड प्रेजेन्टेसन अनि त्यसपछि प्रेजेन्ट भइ नै हाल्यो भने पनि त्योभन्दा फर्दर चाहिँ रेफरलहरू चाहिँ लिन अलिकति हिचकिचाहट सायद यो चाहिँ अलिकति भनौँ न एउटा अलिक वर्जित विषय जस्तो अलिकति ट्याबु जस्तो भएर हो कि मेन्टल हेल्थ अलिकति यो मेन्टल हेल्थसँग रिलेटेड स्टिग्माहरू निकै नै बढी छ त्यो चाहिँ हामीले हटाउनलाई अलिकति गाह्रो नै परिरहेको छ अझै पनि
0: अब यस्तो च्यालेन्जेसलाई कसरी तपाईँको सजेसन चाहिँ के हुन्छ त होइन जस्तो मेन्टल हेल्थ च्यालेन्जेसलाई अब भनौँ न कति एफर्टहरू त लागिराखेको छ नि भने यो चाहिँ फिजिकल हेल्थ जस्तै हो मेन्टल हेल्थ चाहिँ अनक्रुसियल छ भनेर अहिले मेन कुनै एउटा यस्तो च्यालेन्जेस जुन देख्नुहुन्छ जुनलाई हामीले एड्रेस गर्न सकिने खालको च्यालेन्जेस केही छ त
1: हामीले अब अहिले गर्न सक्ने भनेको सबैभन्दा धेरै रिच आउट गर्न सकिने र अलिकति सजिलै पनि गर्न सकिने भनेको युनिभर्सिटीमा पढिरहनु भएको जो विद्यार्थीहरू हुनुहुन्छ नेपाली स्टुडेन्टहरू उहाँहरूसँग रिच आउट गर्न सजिलै छ किनभने उहाँहरू युनिभर्सिटीमा पढ्नुहुन्छ होइन केही समय त्यहाँ अब प्र्याक्टिकलको लागि अथवा होइन केहीको लागि आफ्नो ट्युटोरियलहरूको लागि आउनुभएको हुन्छ त्यही बेलामा चाहिँ अब हामीले रिच आउट गर्ने भएन विभिन्न सङ्घ संस्थाहरू हुन्छ नेपाली इन्क्लुडिङ एनआरएन उहाँहरूले चाहिँ उहाँहरूसँग रिच आउट गरेर होइन केही कसैलाई समस्या छ कि अनि त्यसलाई चाहिँ पहिचान गरेर डिस्क्रिटली एकदम उहाँहरूको चाहिँ होइन गोपनीयता चाहिँ राम्रोसँग राखेर एकदम सबै कुरा डिस्क्रिटली चाहिँ हामीले सर्भिस प्रोभाइड गर्छौँ भनेर भन्नु भने मेरो विचारमा धेरैजना आउनुहुन्छ यो चाहिँ हामीले अब एउटा सामुदायिक रूपमा चाहिँ होइन एनआरएन मार्फतबाट हुन्छ कि अरू सङ्घ संस्थाहरू मार्फत एना मल्टिकल्चरल सङ्घ संस्थाहरू मल्टिकल्चर हबबाट हुन्छ कि त्यो गर्न सकेको खण्डमा धेरै नै हामीले चाहिँ राम्रो प्रतिफल पाउन सक्छौँ
0: अब यो त अलिकति भनौँ हाम्रो समुदायमा गर्न सक्ने भयो होइन कामहरू भयो अहिले तपाईँले काम गर्दै जाँदाखेरि अब यस्तै तपाईँले गर्नुभएको इफोर्ट्सहरू कति छ होला होइन त्यसमा तपाईँको काममा सबभन्दा सेटिस्फ्याक्सन हुने पक्ष चाहिँ के छ त अब यो एउटा च्यालेन्जेस त भयो कुनै एउटा त्यस्तो इन्सिडेन्ट जुन सेयर गर्न मिल्छ भने कन्फिडेन्सियालिटी ब्रेक नगरी होइन त्यस्तो छ भने जुनले चाहिँ एकदमै हुन्छ नि प्राउड फिल गर्छ नि लाइफमा मैले यो काम चाहिँ यो रिजनले गरिरहेको छु भन्ने त्यस्तो केही इन्सिडेन्ट छ अथवा एभ्री डे मोटिभेसन छ
1: त्यस्तो के उहरू छ जहाँ चाहिँ अब मैले चाहिँ राम्रोसँग चाहिँ बेलैमा उहाँहरूको समस्याहरू पत्ता लागेर चाहिँ फर्दर चाहिँ भनौँ न निदान अथवा चाहिँ फर्दर ट्रिटमेन्टको लागि चाहिँ रेफर गरेको छ त्यस्तै एउटा केस याद आइरहन्छ क्या मलाई यो एकजना चाहिँ चाइनाबाट आउनुभएको एकजना इन्टरनेसनल स्टुडेन्ट हुनुहुँदो रहेछ होइन अनि उहाँको चाहिँ कस्तो रहेछ नि उहाँको अलिकति एज कम नै रहेछ क्या 18 कम नै रहेछ अनि यहाँ चाहिँ कोही फ्यामिली मेम्बरकोमा होइन अब कोही उहाँको कोही रिलेटिभ होला उहाँकोमा चाहिँ आउनुभएको रहेछ अनि त्यसपछि तर उहाँलाई चाहिँ पहिल्यैदेखि उतैदेखि नै एउटा चाहिँ अलिक कडा खालकै जटिल मानसिक समस्या रहेछ अनि आइसकेपछि चाहिँ उहाँले चाहिँ थाहा रहेन रहेछ फ्यामिली मेम्बरलाई नि केही थाहा रहेन रहेछ एक दिन त्यस्तै केही डिस्प्युट भयो अनि घर छोडेर जानुभयो अनि पुलिस रिपोर्ट भयो पुलिस रिपोर्ट गर्दाखेरि फ्यामिली मेम्बरले चाहिँ यस्तो यस्तो भएर गयो भनेर चाहिँ भनिसकेपछि हामीले पनि त्यो कुरा चाहिँ अब हाम्रोमा पनि आयो होइन केही भएर चाहिँ ऊ आयो अब यो अन्डर एजको मान्छे अनि त्यो भनेर आइसकेपछि अनि हामीले उहाँको नम्बर उ गऱ्यौँ, नम्बरमा कल गर्दाखेरि कल उठेन. त्यसपछि हामीले टेक्स्ट मेसेज पठायो त्यो मान्छेलाई. अनि टेक्स्ट मेसेज पठाइसकेपछि ल यो नम्बरबाट हामी कल गर्दैछौँ, कल उठाउनु होला भनेपछि अनि पछि कल उठाए. अनि कल उठाइसकेपछि अनि कुरा गऱ्यौँ. कुरा गर्दाखेरि त्यति इङ्ग्लिसमा त्यति राम्रो पनि भएन, बुझ्नु भएन भनौँ न. अनि त्यसपछि हामीले ट्रान्सलेटिङ इन्टरप्रिटेसिङ सर्भिस टिआइएस बाट चाहिँ अनि कुरा गरेर गर्दाखेरि अनि त्यसपछि मेरो चाहिँ यस्तो छ, म घरबाट चाहिँ निक्लेँ, मैले बस्ने कहीँ पनि ठाउँ यताउता छैन भनेर भनिसकेपछि हामीले त्यस्तै गरेर एउटा चाहिँ एनजिओ एउटा यहाँको नट फर प्रफिट अर्गनाइजेसन जसले चाहिँ अन्डरएज मान्छेहरूलाई हेल्प गर्छ उहाँहरूसँग गरेर चाहिँ लिएज गरियो. अनि त्यसपछि उसलाई चाहिँ मैले लङ टर्मसम्म फलोअप गरेर आएँ. अनि त्यसपछि मेन्टल हेल्थ रिलेटेड एसेसमेन्ट पनि गऱ्यौँ. अनि त्यसपछि डक्टरहरूले अब चाहिँ ट्रिटमेन्टहरू पनि सुरु गर्नुभयो होइन. त्यो सबै कुरा गर्दाखेरि अनि लास्टमा चाहिँ उसले चाहिँ होइन मसँग पैसा छैन, कति पे गर्नुपर्ने हो, मसँग पैसा छैन भनेर ऊ धेरै रोयो क्या. त्यसपछि मैले चाहिँ त्यति के भन्न पाएँ भने पैसा पर्दैन, के पनि पैसा पर्दैन, एक पैसा पनि तिमीले निकाल्नु पर्दैन, डोन्ट यु वरी अबाउट इट. त्यो भनिसकेपछि धेरै उसको खुसी भएको जुन अब मुख सम्झिन्छ नि होइन, त्यो त्यसले चाहिँ मलाई एकदम उत्साह दिन्छ क्या. कतिजना मान्छेहरूले सोच्छन् क्या पैसा पर्छ, पैसा पर्न सक्छ ट्रिटमेन्टको भनेर होइन, ट्रिटमेन्टको पैसा पर्दैन.
0: मैले ठ्याक्कै यही कुरा सोध्न लागेको थिएँ कि तपाईँलाई, नेक्स्ट क्वेसन भने मेरो दिमागमा आइरहेको थियो होइन. जस्तो नेपाली कम्युनिटीमा पनि त्यो पनि छ कि होइन, किनभने यहाँ मान्छेहरू चाहिँ मोस्टली भनौँ न डे टु डे लाइफको सर्भाइभलमै एकदम बिजी पनि भएकोले गर्दाखेरि अब धेरैजना त झन् पढ्न आउनुभएको हुन्छ, अनि एकातिर पढाइको प्रेसर, अर्कोतिर फाइनेन्सियल प्रेसर हुन्छ होइन. अनि त्यो सबैले गर्दाखेरि चाहिँ उहाँहरूलाई अब त्यो प्रेसरले डेफिनेटली केही न केही इस्युज आउँछ नै होला होइन. प्रेसरले गर्दाखेरि चाहिँ उहाँहरू नजाने हो कि होइन, अहिलेसम्म हजुरले अब यस्तो हेर्दाखेरि नेपाली मात्र नभनौ, इन जेनरल इमिग्रेन्ट कम्युनिटीकै कुरा गरौँ न होइन, त्यस्तो केही छ अथवा चाहिँ गभर्मेन्टले नै हुन्छ नि इनिसिएसन लिएको, अथवा चाहिँ कस्तो खालको सर्भिसेस छ त मान्छेले लिन चाह्यो भने होइन, किनभने एकदमै कस्टली सर्भिसेस मात्रै त होइन होला, छ नि त कति सर्भिसेसहरू, त्यसको बारे पनि अलिकति हजुरले भनिदिन सक्नुहुन्छ.
1: पहिला सुरु अब किन ट्रिटमेन्ट एक्सेस गर्नुहुन्न भन्नेबाट जाम होइन. अब हामीसँग ठ्याक्कै अब स्ट्याट्सहरू त छैन है, के कारण विशेषले चाहिँ नगर्ने हो भनेर. तर अघि नै हामीले भन्दा जस्तै जेनरलाइज गर्दाखेरि अहिलेसम्मको स्टडीहरू हेर्दाखेरि एउटा स्टिग्मा हो होइन. मेन्टल हेल्थ फेरि के भन्ला, कसो भन्ला, के होला, मैले औषधी खानुपर्ने हो कि सधैँभरि होइन, त्यो एउटा भयो. अनि त्यसपछि अर्को चाहिँ अलिकति ठिक छ अहिले यस्तो छ ठिक हुँदै जाला नि, अथवा मलाई खासै यो ठुलो समस्या होइन भन्ने, अथवा चाहिँ होइन ला मैले चाहिँ यो समस्या डक्टरकोमा लिएर गएँ भने पछि मेरो भिजामा अप्ठ्यारो हुन्छ कि भन्ने होइन, धेरै उहरू छ विभिन्न क्या. हामीले अब एनेक्डोटली हेर्दाखेरि है ठ्याक्कै रिसर्चमै गएर चाहिँ उयो गर्नु नभन्दा नि हामीले यसो देख्दाखेरि गर्दाखेरि त्यो छ. अब म के भन्न चाहन्छु भने त्यो केही पनि हुँदैन, सब तपाईँहरूको भिजामा पनि केही पनि असर पर्दैन, ट्रिटमेन्ट सिक गर्ने हो. सबै प्रकारको चाहिँ मानसिक स्वास्थ्य अथवा चाहिँ आफ्नो शारीरिक स्वास्थ्य रिलेटेड सम्पूर्ण उपचारहरू सबै कुरा गोपनीयताले यहाँको चाहिँ प्राइभेसी एक्टले चाहिँ प्रोटेक्ट गरेको हुन्छ, काहीँ पनि सेयर गर्न मिल्दैन. त्यो कुनै पनि अवस्थामा तपाईँले आफैले साइन गरेर चाहिँ मेरो यो डिटेलहरू सबै कुरा म दिन चाहन्छु भनेर साइन गरेर नदिएसम्म कसैले पनि हेर्न पनि मिल्दैन, सोध्न पनि मिल्दैन, कसैलाई दिन पनि मिल्दैन. अहिलेसम्मको कानुनले त्यही नै भनेको छ. दोस्रो कुरा अब ट्रिटमेन्ट गर्दाखेरि अब पैसा लाग्ला नि त भन्ने पनि हुन्छ होइन. अब लङ टर्म थेरापी गर्नु पऱ्यो, लङ टर्म अब साइकोलोजिकल थेरापीमा गएर चाहिँ होइन मल्टिपल सेसन्सहरू 20-30 सेसन्सहरू गर्नु पऱ्यो भने चाहिँ त्यसमा लाग्न सक्छ. तर हाम्रो इनिसियल ट्रिटमेन्ट इनिसियल उहरू जुन जुन छ हस्पिटलबाट गर्ने त्यो चाहिँ फ्री नै हुन्छ. हस्पिटलबाट भन्नाले कस्तो छ भने हाम्रो एक्सेस मेन्टल हेल्थ भन्ने छ, 18 वर्षभन्दा उमेर माथिकोलाई, 18 वर्षभन्दा मुनिकोलाई चाहिँ क्याम्प छ, 18 वर्षमाथिको एक्सेस मेन्टल हेल्थ. एक्सेस मेन्टल हेल्थले चाहिँ के गर्छ भने तपाईँले फोन गर्नुभयो भने फोन 24 आवर सर्भिस हो, फेरि यो है 24/7 सर्भिस हो. उहाँहरूको क्लिनिसियन्सहरूले फोन उठाएर तपाईँको समस्याहरू सोध्नुहुन्छ, गर्नुहुन्छ, के छ होइन, के भइरहेछ मेन्टल हेल्थ, इमिडिएट केही कन्सर्न छ कि होइन, थट्स अफ सेल्फ हार्म, सुसाइडल आइडिएसन छ कि छैन भनेर उहाँहरूको ट्रियाज क्याटेगोरी. अर्जेन्ट ट्रियाज छ, अर्जेन्ट एटेन्सन छ भने तुरन्तै लगभग विदिन फ्यु आवर्स नै पनि ट्रिटमेन्ट सुरु हुनसक्छ होइन. अब एडमिसन गर्नुपर्छ, गर्ने छ भने हस्पिटलमा हुन्छ, एडमिसन हुन्छ. एट दि एन्ड अब तिर्ने पैसा छैन मान्छेसँग पनि, कतिपय इन्टरनेसनल स्टुडेन्ट हुनुहुन्छ उहाँहरूको त अब इन्सुरेन्सले कभर गरि नै हाल्छ होइन. अरू पनि हुनुहुन्छ भने के पनि चाहिँ ऊ नै हुँदैन त भन्दिनँ होइन, तर जे होस् तिर्नै भएन भने ट्रिटमेन्ट हुँदैन भन्ने छैन, ट्रिटमेन्ट हुन्छ. एक्सेस मेन्टल हेल्थबाट चाहिँ प्रोभाइड हुने सम्पूर्ण साइकियाट्रिस्टहरूको चाहिँ ट्रिटमेन्टदेखि लिएर सबै कुरा, एपोइन्टमेन्टलाई अलिकति समय लाग्यो भने सबै कुरा चाहिँ फ्री अफ कस्ट नै हुन्छ.
0: जे होस् मान्छेले सोचे जस्तो एकदमै कस्टली हुने अनि एकदमै कम्प्लिकेटेड प्रोसेस भनेर छैन.
1: इमिडिएट अब चाहिँ सुसाइडल आइडिएसन होइन, सुसाइडसँग रिलेटेड थट्सहरू एकदम इन्ट्रुजिभ भन्छौँ हामी होइन, इन्ट्रुजिभ थट भनेको चाहिँ एकदम ऊ गर्ने क्या, दिमागमा चाहिँ एकदम दबाब दिने खालको चाहिँ होइन सोचाइहरू आएको छ सुसाइडसँग रिलेटेड। म अब एकछिनमै गरौँ कि जस्तो लागिरहेको छ होइन, कि म गरौँ कि गरौँ, म के गर्छु अर्को मोमेन्टमा होइन, अर्को 10 मिनट म के गर्छु मलाई थाहा छैन, अर्को 5 मिनट के गर्छु थाहा छैन भनेर के कुरा खोज्दैछ सेल्फ हेल्प हार्म गर्नको लागि अथवा सुसाइड गर्नकै लागि के कुरा खोज्दैछ भने तुरन्तै लाइफलाइनमा फोन गर्ने, लाइफलाइनको काउन्सिलरसँग कुरा गर्ने। म होइन नेपालीमै कुरा गर्न चाहन्छु भने म नेपालीमा कुरा गर्न चाहन्छु भनिसकेपछि इन्टरप्रेटर सर्भिस एभाइलेबल हुन्छ यहाँ जेमा पनि, इन्टरप्रेटर थ्रुबाट कुरा गर्ने, आफू सेफ हुनु पर्यो।
0: मान्छेले एकदम हिचकिचाएर बस्दाखेरि चाहिँ त्यो रोग लुकाएर बस्दाखेरि झन् कम्प्लिकेसन्स आउँछ होइन, त्यो भएर आफ्नो इनिसियल स्टेजमै अब यो कुरा गर्दै जाँदाखेरि होइन कुन स्टेजमा चाहिँ हेल्प चाहिँ सिक गर्ने त हामीले
1: अब हामीले भनौँ न साइन एन्ड सिम्टम्स लक्षणहरूको कुरा गर्दाखेरि कस्तो हुन्छ नि, म एउटा उसबाट भन्न चाहन्छु होइन, अब डिप्रेसनहरूको त हामी कतिजनाहरूले थाहा पनि छ, लाइफको कुनै न कुनै अवस्थाबाट हामीले कुनै न कुनै डिप्रेसिभ फर्म अथवा डिप्रेसिभ एपिसोडबाट धेरैजनाहरू गुज्रेको हुन सक्नुहुन्छ होइन। अर्को एउटा मैले महत्त्वपूर्ण कुरा देखिरहेको के छ भने, अर्को चाहिँ हाम्रो यो चाहिँ साइकोटिक इलनेसेसहरू जुन छ नि त्यसको बारेमा पनि एकदम इम्पोर्टेन्ट के छ भने, कतिजनालाई चाहिँ पहिल्यै आफ्नो जीवनको सुरुवाती क्षणदेखि नै होइन टिनेज अर्ली टिनेजर हुँदादेखि नै उनीहरूलाई प्रोडोर्मल फेज भन्छ, लुकेर बसेको सुसुप्त अवस्थामा अलिअलि साइकोटिक सिम्टम्सहरू हुन्छ, त्यो देखिँदैन नर्मली है आफ्नो समाजमा बस्दाखेरि होइन, आफ्नो घरमा चाहिँ घरायसी वातावरणमा बस्दाखेरि आफ्नो मजाले नेपालमा बसेर अथवा परिवारसँग बसेर यहीँ पनि होइन गर्दाखेरि त्यो लुकेरै बसिरहन्छ, किनकि तनाव हुन्छ तर धेरै माथि पुगिसकेका हुन्छ, जब अनि बिस्तारै एक्लै बस्न थालिन्छ, एक्लै समय व्यतीत हुन थाल्छ, त्यसपछि बिस्तारै बिस्तारै त्यो चाहिँ लक्षणहरू बिस्तारै चाहिँ माथि सर्फेसमा आउँदै जाने हुन्छ, अनि त्यसको चाहिँ मान्छेहरूले चाहिँ बिस्तारै अब आफूलाई चाहिँ अलिकति अलग्गै राख्नेहरूबाट होइन कति कुराहरू डिप्रेसनसँग पनि मिल्दै जान्छ क्या, अलग्गै राख्ने अरूसँग, आफू अरूसँग चाहिँ घुलमिल नहुने, एक्लै बस्न चाहने होइन, अनि त्यसपछि आफ्नो मुडहरू पनि एकदमै चाहिँ लो हुँदै जाने, बिस्तारै बिस्तारै मुडहरू माथि जाने नसक्ने त्योहरू भयो, त्यो साइकोटिक इलनेसेसहरूमा चाहिँ साइकोटिक इस्युजहरूमा चाहिँ त्यो हुन्छ। अनि डिप्रेसिभ फिचर्सहरूमा चाहिँ अब कस्तो हुन्छ भने बिस्तारै बिस्तारै आफूलाई एनिडोनिया हुन्छ नि क्या, आफूलाई मन लागिरहेको कुरा क्या, गीत सुन्न मन लाग्थ्यो होला कहीँ गरेर चाहिँ होइन, कार्यक्रममा भाग लिन, डान्स गर्न होइन, मुभी हेर्न जान, अनि त्यसपछि अब चाहिँ साथीहरूसँग घुम्न जान ओर्न सबै कुराहरू गर्न मन लाग्थ्यो, त्यो बिस्तारै चाहिँ कट अफ हुँदै जान्छ क्या, त्यो एनिडोनियामा चाहिँ त्यो मजै आउँदैन क्या, त्यो लाइफबाट चाहिँ त्यो जुन चाहिँ एउटा फ्याक्टर थियो नि जसले चाहिँ आफूलाई ड्राइभ दिन्थ्यो नि, अलिकति ऊ दिन्छ नि, किक दिन्थ्यो नि, त्यो बिस्तारै बिस्तारै सुक्दै जान्छ क्या, हराउँदै हराउँदै हराउँदै हराउँदै यस्तो स्थितिमा जान्छ कि त्यो केबाट नै रमाइलो लिनै सक्दैन क्या मान्छेले।
0: ओके, अब यो कन्भर्सेसन चाहिँ एकदम इन्ट्रेस्टिङ हुँदै गएको छ, तर अब जति गऱ्यो त्यति लामो जान्छ होला होइन, अब आज हामीसँग समय पनि त्यति धेरै नभएकोले गर्दाखेरि अब यति भन्दै आज हामी सफरजीसँगको गहिरो र अर्थपूर्ण कुराकानी यहीँ टुङ्ग्याउँछौँ। यहाँको समयको लागि धेरै धेरै धन्यवाद होइन। हामी हाम्रो नेपाली समुदायलाई तपाईँको सन्देश, मानसिक स्वास्थ्यबारे बोल्नु चाहिँ कुनै कमजोरी होइन होइन त, एउटा सन्देश भनेको सफरजीको त्यही नै छ, साहस हो यो। धेरै धेरै धन्यवाद सफरजी कार्यक्रममा आइदिनु भयो, आफ्नो अमूल्य समय र विचार दिनुभएकोमा धेरै धेरै धन्यवाद। आज सफर विक्रम अधिकारीजीसँगको मानसिक स्वास्थ्य सम्बन्धी प्रेरणादायी र इन्फर्मेटिभ कुराकानी यहीँसम्म। आज नेपाली भोइस अफ क्यानबेराको एपिसोड यति नै। हाम्रो कार्यक्रमलाई सुन्नु भएकोमा र नेपालीज भोइस अफ क्यानबेरा क्यानबेराबाट नेपाली समुदायको लागि प्रस्तुत गर्ने अवसर दिनुभएकोमा धन्यवाद। अर्को कार्यक्रममा फेरि भेटौँला 3.2XXFM पिपल पावर्ड रेडियोमा। जाँदा जाँदै दिनेश ढकालको कालो केसमा रेली माई, इन्जोय दिस ट्र्याक।